0: 5 קילו. לא מפלות, לא סוכריות, לא כלום.
1: כפות
0: הגר בקריית אבא. מה אני...
2: परंपराओं को तोड़ने का प्रयास क्यों? समग्र समाज को आह्वान देने से क्या लाभ होगा? जानता हूं मैं, सारे समाज की इच्छा मनुष्य की महत्वाकांक्षाओं को कुचलती है कभी।
3: Аля! Или съябывался?
4: Юра, зачем ты это сделал?
5: ไม่ได้ไปท้อไปนะครับต่อไป
6: เต็มไหลแล้วน้องเราทำไม